बिल्कुल जी कस्ता सुद जुल्प सूरे दे और कस्ता सुद मख सूरे दे इंशाल्लाह दा बवी का आलम दा बवी दा सिलक टंडा टंडा लक बिल्कुल खैसा खैसा और यख यख शिकल इंतहा विदेश ना कॉस्मेटिक यानी बिल्कुल जी अच्छे उस तलक समुंग दे शैम्पू इंतहा वो की कना لگا چھو اس کے لئے ہم زمان دے شیمپو انتخاب ہو کے لازمی ویختہ بڑی خیستہ کی گی ویختہ بڑی مزیدار کی گی یا چکم دیتے زمان دے بیوٹی کریم انتخاب ہو کے نو دے سربستہ مخ بالکل ٹک ٹاک یخ مزیدار اور بالکل دا سی خیستہ خیستہ بھی کنا دا سی مزیدار مزیدار ہوئی چی تو بیا بالکل خیران ویخ بالمختہ

हाँ जी बिल्कुल, हर कॉस्मेटिक जाना सुर के पास नहीं सर मिले भी आओ बिल्कुल पति के सुम रहा हूँ प्रोडक्ट सी आद जड़ी बोटी ना चुकम दे जुट से भी दी चाहे बिल्कुल नुकसान निश्ता कमंगा बिल्कुल खबरों को इसमें हर बलायल चुकम दे माशाल्लाह जबरदस्त बेहतरीन ऑयल चाहे डेर ज्यादा तो बीमारी की कार की भी तासो बिल्कुल इस्तेमाल वाली शो दे नलो बल्दाप के चाहिए हो माशाल्लाह लगा कम प्राइस बाने कम कीमत बाने तासो चुकम दे मार्केट की मिला भीगी इसमें हर बलायल مطلب کم کم آپشن بھی نا اگر تاسو ضرور ڈکے ہوئے نو بیاگی دکاندار سر جمع کوئے کمیں ڈرا چکم دے روانی دی پر ڈرا کے قسمت دچا قسمت پکے رہو تلو نو آگا با چکم دے اشما کاسمیٹک کمپنی طرف نا عمرے تلے گی

0: ओके जी, नेक्स्ट कलर वो गुरुजी नोटेशन कॉस्मेटिक्स पाकिस्तान राइस ऑफ फेस वॉश। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम नाजाब।
0: शया जोड़िया त शई जोड़ी कुर्बान सु खबर कवे के सु खबर ने कवे روزانہ گھنٹے چکو میلا میلو بس قسمت خبر ہی دینو الحمد للہ تو شہر تک خوشحال سے ڈیر من سے

तो शुभाई शुरू में जरूर बताओ, नूटेंशन गोल्ड क्रीम मैंने खरीदे हैं, शीट में नूटेंशन गोल्ड क्रीम लगे हैं और अंदर डब्बे में ब्यूटी क्रीम लिखा है, ये क्या तरीका है? शुरू में जरूर बताओ, मैं शो खामोशी से सुनती हूँ। फिर मैंने ना सी अजमा पूरी सुबहर हल्ची किदेशी लिखी ली भी बाहर लिया था कि दिलेशी के ना सीचे था मिस्टेक शो हुई के ना और चम देखे ना गुड़ क्रीम डबे चुकम दे पिकिंग के देखे और सर मिक्स शो हुई के ना सी सुबहर हल बिल्कुल इसी माल के इस मसला नहीं थे सी और चुकम देखे ना इसे मलावा लेशी रखे से लेशी खास मा खुरी डोंट वरी इस खबर है ना दूदा शायद मामूली खबर है तो खा इस्तेमाल है कैसी कत्ता चेंज कवल कुड़ी ना बिल्कुल भी मार्केट तलोड है शाम दागा भी वही वापस का आज चुकम देखे ना बल बदर किसी दे सी नजमान में जिता तो बार बार रिक्वेस्ट कम ची प्लीज लोने के लिए नोटेंशन प्रोडक्ट्स रवास्तवा और टूल प्रोग्राम के ची जबा दरस्तावमा दरस्तावमा नबिया वाले नरा सभी जमा खोरी था खबर वावर देखे ना रमीन नरमनी जमा खोरी चिकन देखे ना शुफला बैठा मूवी नोइंस लसे तरीका आप जोड़ो गुशा दो जी सलाम खुश भाई नोटेंशन सन ब्लैक शैम्पू फेस वॉश ऑयल फेशियल जिंदाबाद खुश भाई नोटेंशन टूल प्रोडक्ट्स अबीर वो बाजार शी फैमिली शॉपिंग सेंटर से मिला विशी خوش بھائی پلیز تاتا ڈالے چھ پوسا د گل گزار سملے نشم پ خندہ خندہ میں مڑ کے پروا نشتا ڈاکٹر سرا میسو دیر منن سے خوشال ش اور وچ السلام علیکم نزوان میں ایم سید رحمان بچنی شیر برکی شی برکی ور اخر زمان تے ڈالے چھ زنتا زنتا شروع دے یار غم نور دی نگر زم پتما پا جوندون دیس سا زوار کنم بس که نور در تا ازار کنم پا سلگو سلگو جوندون دا عجیبه دیار کنون دا او طولو مینوال تا سلام آیم سید رحمان بیٹنی دیر منن سی سید رحمان بیٹنی سی خوشحال شی قدرمن شی عزتمن شی دیر دیر منن جی دا اسی میس که ولمو یو جهان منن سی اوکی دا دین الواز جی نیکسٹ چکم میسیج روغا لے دے جی سلام میری پیاری بھائی اسنگے جی شیز جی نوٹینشن بیوٹیفل شو کی درتا ویلکم یا ہیں بھائی میری نوٹینشن شیمپو اور فیس واش ختم تا بھائی میں نے آج خریدا ہے نوٹینشن آل پروڈکٹ زندہ باد منالی رے منن خوری خوشحال شی نوٹینشن پروڈکٹ جاگے سی دی تھینک یو جی السلام علیکم بھائی جان ویلکم ٹو دی نوٹینشن شو آپ کو اسپیشل سلام سب سسٹر کو سلام وعلیکم السلام کتم تا ناستا دا زنگی کی خیال کی زم پانے دوت باڑا وین اڑے شازیہ مروت ڈے نہ منن سی یہ شعر میری بھائی کے لیے دل آپ کی یاد میں اداس ہیں بس آپ سے ملنے کی آس ہیں نہ جانے کتنے لوگ ہمارے پاس ہیں میرے لیے اپنا بھائی ہاس ہے بھائی منال کو ہوریا پی فریحہ سارا خورین بختور السلام آپ کی بے حن فوج ڈیرے منال سے فوج خوری خوشحال

ओके जी, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। ठीक हो? शो जबरदस्त है आपकी तरह मारंग मेसू दे अपने टांग करना डेरे मन ना खुरी खुशाल नशे। वाह भाई, आज तो आपकी बातें बहुत अच्छी लगती हैं। वाकई हमारा माशरा कामयाब इंसान के पीछे लग जाता है। एक कहावत है कि किसी के साथ बुरा करे अपनी बारी के इंतजार जरूर करना। मारंग मेसू दे अपने टांग ना, यू आर राइट। अच्छा भाई, पैसे जिंदगी गुजारने के लिए बहुत जरूरी है। वो क्या है ना, जगह जगह वफादारी मिलेगी जब आप बात फोटो से नहीं नोटों से करोगे। मारंग मिसी दीप निष्ठान के लड़ेर शो पदरना नजर में वक्त लहर स्पकता दफा जवंद की जमा लो ये ना कमीशो नो टेंशन जिंदाबाद आई एम फॉर्मूला येरे मने ना फॉर्मूला जमा खोर खुशहाल है स्पेशल फॉर यू। मौसम हो नयम छे बदले गम मतमयन उसी का पजवन लता कला बेले गम मतमयन उसी का ओसम जमा पसर शर्तु न तड़ा हर को सरा ओसम लताना कुर्बाने गम मतमयन उसी का खुरे हाँ जमा खुरे डेरे मनन ची थैंक यू खुशाल शे। सलाम, कैसे हो? शो नाइस है। आई एम रिदा। हाँ डेरे मनन जी रिदा। और फिर इस मतुला से बदशी गिरना से मतुला भाई सर पुरुष गिरे की नोटेंशन प्रोडक्ट्स मिला विषय पुलिस सर हमें लविशी ताखिर जन अनुसूत रहा दी नोटेंशन कॉस्मेटिक्स पाकिस्तान तमाम प्रोडक्ट्स मिला विषय पो शिगर के खास अच्छी मलाई के द टांग ना डेरे मनन से खुशहाल से। और बोलो अच्छी वरखता वरखता से के वर्तगुनम चप दुम रडेर हैस बलाइला से के اوکاش فرام کڑی مروتی ڈیرے من اوکاش زما خور خوشحال ہے۔ السلام علیکم، میں ابراہیم ہوں ٹانگ سے۔ ابراہیم من جی انتظار مبارک جانا تیرا اداسی دغٹ گڑ استر گدی زڑ نہ ہوا سی ڈیرا من نہ سنگ نظمان وے تمام سننے والے کو سلام۔ ذرا نمبر اہی سے بتاؤ ابراہیم ٹانگ سے جو مین آپ کو واٹس اپ کیا تھا وہ آپ اچھا اچھا کمیڈی سے تو شوالا دا وچہ خوش مل کے انشاء اللہ ضرور خان خوش بھائی بھی بالکل قسم چی تو ہو ہمیش دجن گرو نے پلیز ویس برکت پروگرام کی چی دی ٹانگ لیس نہ بی وفان نشے نہ نہ منی لا دین کی سارا زما مسود خورے یہ ہو ہی نہیں سکتے سی۔ اچھا بھائی، دو بچے مجھے خوریا پی پر بہت زیادہ ترس آیا بھائی، اس کا میسج صحیح معصوم تھا۔ خوریا پی سے کہوں کہ میں آپ کے لیے نازمان بھائی کا موبائل چوری کرتی ہوں، آپ اس پر شو سنو۔ بھائی دو بچے صحیح مزہ آیا بھائی، آپ نے بہت مزے کا شو کیا بھائی۔ میری فرینڈ پوجا کچھ پیچھے سنا منال منال تھا ردو سنگ ہے خوری تھا ردول کے سرنگ سے آواز میں لکھ پہ گڑبڑ ہو گئے نا سی، لیکن ایسے کیسے صحیح سسٹم لگ ٹھیک نہ ہو سی۔

0: ओके सी आर गन अमरंग मवसत दम रोस्तर को द जंग ए से चल रहा बानी की गसी उमी लरे छे जम ग कम रोड दे जे मशर दे से अगे बसन स खंदुन ते नो खसी से खम कमाल से कने शप्र शले से च कॉल से रे जो तरउंदे एस एम एस सर सर पोती शिवी द हसन शामिल हो से अबल कलर त बोवेर से जी सुगो पे इंतजार दे अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: जी कुर्बान चुक दे कम से ना
1: तहसील कुलासी लोणे के लिए शफुल्लाह
0: शफुल्लाहान से शफुल्लाहान से सर इंशा अल्लाह शेव सी
1: बस इंशा अल्लाह दर तवीशु अदा आदम खान से कम ने जाबे सख्त शौकीन दे रेडियो
0: हां हां अच्छा अच्छा रेडियो चिकम ने कहना ते पर शौक से रेडियो जो तवरी हां
1: बिल्कुल दस शौकीन दे चो को दस मयान शौकीन दे नजमान भाई
0: बस मुंगा गनावर त प्लेक लगे न मुझे विजय चिकम ने कहना खुशहाल है शी
1: पर मा घंटे इधर तू को चमा खोल भी दबे खुदा को माशाल्लाह बेदार दे विष्टे गाना दवर त प्रेक इंशा अल्लाह बड़े सख खुशहाल सो ये रिकॉर्डिंग भी कराई
0: बस ऐसा ना से रिकॉर्डिंग एकड़ बस गाना हम मुकम्मल वे तो चले दे तकरीबन
1: بالکل ما واری دو کنا جانا انشاءاللہ غلارمانی پورا سا
0: بس یارمانی پورا شوی دنیم گڑے دنیا تو بیا شاد سی
1: بالکل دا ډیر صحیح ډیر زبردست انسان دی نزمان دی ډیر سخت شوکین دی بالکل ما ته بار بار ای دا او کول پروگرام نار وستا
0: متی ولا میسج کو بیا زبردست ویم کو سی پولیس ګرځي جی متی ولا میسج کو سید رحمان میسج کو ویمش پس پولیس ګرځي نور خلق زبردست دی جی جی قربان قربان
1: بالکل شوری ملگری دما آواز آری تر ابراہیم سنڈی شیب دو پورے خاص کر دانا بھی عربی دن کی چکم دی کیا خاموش لسنر داد بلکل دتا پروگرام روز آنا بھی اما تو بار بار یہی حبیب اللہ وارس ہے
0: جی سی
1: دغا سی مطلب لکنور اسمان سے آجی مخان سے دا روز آنا ستا پروگرام عربی خو خاموش لسنر دی
0: بس آرادا دوی قدر ہو کی بس مجھ طرف نا ہاں اغٹول تا سلامون ایسوک پروگرام آوری زی
1: ڈیر
0: مننا خوشحال شے قدر من شے مننا زی